0: تیرا حکم، جو تیری رضا، جو تو چاہے۔ حضرت امام حسین اور پیغام انسانیت۔ ابھی آپ نے سماعت کی یہ گفتگو جس میں شرکت فرما رہے تھے جناب مولانا مبین حسن، جناب سربت حسین زیدی اور محترمہ ام ابیہا۔ اسی کے ساتھ آج کا یہ اردو پروگرام اب رامپور ریڈیو مرکز سے اختتام کرنے کی اپنی میزبان عائشہ راحت کو دیجیے اجازت، اس دعا کے ساتھ کہ آپ کی خدمت میں پھر حاضر ہوں۔ آداب۔
1: میڈیم ویو 241.54 میٹر یعنی 1242 کلو ہرٹز اور موبائل ایپ نیوز آن اے آئی آر پر یہ آکاشوانی کا وارانسی کیندر ہے۔ لوک سنگیت آپ سنیں گے بس اس چھوٹے سے انترال کے بعد۔
2: उपभोक्ताओं तक पहुंचने का सुलभ और सस्ता माध्यम है आकाशवाणी।
3: आकाशवाणी के विभिन्न केंद्रों से कीजिए अपने उत्पादों और सेवाओं का प्रचार विज्ञापनों के माध्यम से।
2: लोकल और राष्ट्रीय स्तर पर कीजिए अपने बिजनेस का विस्तार, क्योंकि आकाशवाणी में विज्ञापन बुकिंग हुई बहुत ही आसान।
3: अब घर, दफ्तर या दुकान पर बैठे बैठे आप कर सकते हैं विज्ञापनों की बुकिंग।
2: डायल कीजिए
4: 0542227658।
3: नंबर एक बार फिर नोट करें
5: 0542227658।
1: लोक संगीत में आज के कलाकार हैं रामनाथ और साथी। पहले सुनिए इनके स्वर में पचरा।